0: الو
1: الو
0: اوتازر يا حبيبي
1: كاميرا الو الو
0: الو
1: الو سين ده تازر
0: يعني يعني كاري كرم بيشاي وربنا
1: الو
0: تازر يا حبيبي
2: من كنت في مكان لك جاي دايما هو ما يطافي نيدا
0: خوي ما يطافي نسي كاري سي تابي كدبا Nothing, I see the film is shiny.
2: Oh,
0: ओ ओ उमोनी गी सही दरो में हमने यम जाना वफाई रे थागे दी तो बुदा
2: ओ हो ए दे दे दा
0: ओ ओ
2: लौ को मिन ब खराम ता हब जगे
0: ओ हो यानी यानी हाय दियो
2: आ तनो लौ को लौ को मे मा रो नी बला तनो अबे तो आ मुक्ता मनी Kanon bela, amu bingkai.
0: Oh, ho ho, itu di isai se thazer aja. Aduh kalau kumna kumna nungai nya tapi rodu di.
2: Oh, ho, minta mi amu majer.
0: Ho ho, isai thazer aja tapi neras.
2: Oh, minta.